0: दो पत्ते पतझड़ के पेड़ों से उतरे थे, फिर उगने की चाहत में उस सहराओं से गुजरे। जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं। जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं। जंगलात दर्जा हरारत में कमी लाते हैं, ऑक्सीजन मुहैया करते हैं, कार्बन डाइऑक्साइड जज्ब करते हैं, माहौल को ठंडा और खुशगवार करते हैं, परिंदों के लिए ठिकाना है, सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं। इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
1: Sufi sings who, that which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یو سی پی
3: ایک نیا انداز
4: ایک نئی سوچ
3: एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबिल्म के किरदार से।
3: और जहां बातें हो मुस्तकबिल की, मालूमात की और बहस व तकरार हो आने वाले वक्त की,
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
3: जब मिलती है लगन,
4: मेहनत,
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया।
4: आप सुन रहे हैं FM 92.6।
3: सुनते रहिए।
5: बिस्मिल्लाह रहमान रहीम। अस्सलाम वालेकुम डियर लिसनर्स, आई एम डॉक्टर करार हैदर एक नया प्रोग्राम लेके और FOST के सिलसिले का आखिरी प्रोग्राम लेके नन अदर देन डिपार्टमेंट ऑफ फिजिक्स। आज हमारे साथ मौजूद हैं डॉक्टर आतिफ रहमान अलवी, डॉक्टर ताहिरा शुजा और डॉक्टर मुदस्सर अली शाह। हम इनसे जानेंगे फिजिक्स डिपार्टमेंट के बारे में। सबसे पहले मैं चलूंगा डॉक्टर आतिफ रहमान अलवी की तरफ। अपना तारुफ करवाइए डॉक्टर आतिफ रहमान अलवी मुख्तसरन।
6: अस्सलाम वालेकुम जी, आई एम डॉक्टर आतिफ रहमान अलवी। आई एंड माई PhD डिग्री फ्राम सेंटर फॉर हाई एनर्जी फिजिक्स यूनिवर्सिटी ऑफ पंजाब।
5: जी डॉक्टर ताहिरा साहब, मुख्तसरन तारुफ करवाइएगा अपना।
7: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम, माय नेम इज़ डॉक्टर ताहिरा शुजा एंड आई एम वर्किंग हियर एट डिपार्टमेंट ऑफ फिजिक्स यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब एज एन असिस्टेंट प्रोफेसर सिंस 2021। आई कम्प्लीटेड माई PhD फ्राम गवर्नमेंट कॉलेज यूनिवर्सिटी लाहौर एंड आई हैव रिसर्च एक्सपीरियंस एंड गॉट द अपॉर्चुनिटी टू वर्क एट द इंस्टीट्यूट लाइक नेशनल सेंटर फॉर फिजिक्स इस्लामाबाद एंड यूनिवर्सिटी कॉलेज लंदन।
5: थैंक यू डॉक्टर ताहिरा साहिबा। डॉक्टर मुदस्सर अली शाह, आप बताइएगा कि आप मुख्तसरन तारुफ अपना करवाइए।
8: जी, आई एम डॉक्टर मुदस्सर अली शाह। आई डिड माई PhD फ्राम GC यूनिवर्सिटी लाहौर and I have an experience in plasma waves and instabilities, so that's my research area, and I have 20 publications in international reputed journals, and I'm still working here. I'm working here in UCB since 2023 as associate professor.
5: Thank you very much. Ji Dr. Atir Rahman Alvi sahab, kyunki aap physics department mein UCP mein aapka stay sabse purana hai, isliye batayega thoda sa मुख्तसरन UCP के फिजिक्स डिपार्टमेंट के बारे में।
6: डॉक्टर साहब थैंक यू। डॉक्टर साहब, इस तरह से है कि UCP डिपार्टमेंट से पहले हम लोग UCP ज्वाइन करने से पहले हम लोगों ने जब ये फिजिक्स डिपार्टमेंट स्टार्ट किया वो 2016 थे, नो डाउट कि मेरी ज्वाइनिंग जो है वो इन PGC में 2008 की है। देन आफ्टर डैट 2016 में जब अंडर ग्रेजुएट प्रोग्राम हम लोगों ने स्टार्ट किए यहाँ UCP में, तो پہلا بیچ تھا تو پہلے بیچ کو ابھی کیونکہ وہ ایکچوئل جو اسٹرینتھ ریکوائر تھی وہ نہیں تھی, دین اسے فار دا ٹائم بینگ شفٹ کر دیا گیا فیروز پور روڈ کیمپس 2C میں. وہاں سے ہم لوگ ورکنگ کرتے رہے اور اس کے جو پروگرام فیزکس کے تھے, میتھس کے اور باقی ہم نے کنٹینیو کیے. دین 2019 اگین وہی شفٹ ہو یو سی پی بلڈنگ, جب یہ یہاں پر شفٹ ہوئے ہم لوگ, تو یہاں پراپر فزکس کا ڈپارٹمنٹ کنٹینیو ہوا. جی فزکس ڈپارٹمنٹ پہ 2019 میں یہاں جب کنٹینیو ہوا تو اسٹوڈنٹ کی اسٹرینتھ ہم نے اس پہ ورکنگ شروع کی اور الحمد للہ اسٹرینتھ انکریز کرتی گئی اور ہمارے پاس اس کے بعد 52 اسٹوڈنٹس بھی بیچ میں آئے اینڈ دین سو آن, ورکنگ تھی مل جل کے ٹیم ورک کے ساتھ تھا.
9: ڈاکٹر الوی صاحب شکریہ آپ نے تعارف کروایا. ڈاکٹر طاہرہ صاحبہ آپ جب آئیں فزکس ڈپارٹمنٹ میں تو آپ نے فزکس ڈپارٹمنٹ کو کیسا پایا؟
7: فزکس ڈپارٹمنٹ میں چونکہ یہ میری یونیورسٹی لیول پہ فرسٹ جاب تھی اور میرے لیے سیکھنے کو بہت کچھ تھا, اور یہ ہماری خوش قسمتی کہ ڈاکٹر قرار حیدر جیسے ایچ او ڈی ہمیں ملے جو کہ ہمیں فری ہینڈ دیتے ہیں کام کرنے کے لیے, گائیڈ کرنے کے ساتھ ساتھ پھر وہ ہماری جو اپنی انیشیٹیوز ہیں ان کو سپریس نہیں کرنا اور اس کو انکریج کرنا ہے. اس میں رسک بھی ہوتے ہیں لیکن ہی نیور ایور یو نو ہی از نیور ایور افریڈ آف ٹیکنگ رسکس اینڈ انکریجنگ اس. تو اس کی وجہ سے ہم نے بہت سیکھا اور میرے خیال میں کہ جو میرا اسکل سیٹ جو ہے 3-4 سال میں یہاں پہ کام کرتے ہوئے ڈیولپ ہو گیا ہے وہ میں کہیں اور شاید 10 سال میں بھی نہ کر سکوں. اس کے بعد پھر چونکہ یہ ریلیٹیولی ایک نیو ڈپارٹمنٹ تھا اور اس میں پھر ہم نے بہت ساری اس کو ایک لیول پہ پہنچانے کے لیے جو کہ آج کل کے میں باقی یونیورسٹیز کے ساتھ کمپیٹ کر سکے اس کے لیے اس لیول تک پہنچانے کے لیے ہم نے محنت بھی بہت کی قرار صاحب کی گائیڈنس کے اکارڈنگلی, اور پھر اس میں سیکھا بھی ہم نے بہت زیادہ اور مزہ بھی آیا اور ابھی تک ہم انجوائے کر رہے ہیں اور انشاءاللہ ہم ایسے گرو کرتے رہیں گے.
9: جی بہت شکریہ, یہ تو اللہ بہتر جانتے کہ کتنی میری ہیڈ شپ میں آپ کمفرٹیبل ہیں. بہرحال کوشش تو ہے میری. ابھی ڈاکٹر مدثر علی شاہ, سنس یو جوائن ان 2023 اینڈ آئی واز لکی ٹو بی ون آف دا پینلسٹ وین یو آر بینگ انٹرویوڈ رائٹ, سو آپ جب آئے اور بتاتا چلوں میرے معزز سننے والوں, ڈاکٹر مدثر نظر کرکٹر ذہن میں آ گئے, ماشاء اللہ سلامت رہیں, ایسے ہی ہوتا ہے کہ یہ آئے تھے نرس سے. تو نرس آپ کو پتا ہی ہے کہ سوریا سے زمین پہ آ جانا بقول اقبال کے شعر کے, میں ان سے پوچھوں گا کہ آپ کو ایکسپیرئنس کیسا لگا نرس چھوڑ کے اور فزکس ڈپارٹمنٹ یو سی پی میں آنا؟
8: تھینک یو سر. اگین ڈاکٹر طاہرہ کی بات کو لے کے آگے چلوں گا کہ اٹس این آنر ٹو سرو انڈر دا کائنڈ لیڈرشپ آف ڈاکٹر قرار. تو یہاں پر مجھے جو چیز فیل ہوئی نس سے زیادہ جو بہتر مجھے چیز فیل ہوئی کہ یہاں پر تھوڑا سا اوپننیس تھی اور یہ کہ ڈاکٹر قرار کی طرف سے غیر ضروری پریشر نہیں تھا کسی چیز کے لیے, اور ہم انڈیویجولی بھی ہم لوگ کام کرتے رہے, اپنے انیشیٹیوز لیتے رہے اور ابھی تک ہم لے رہے ہیں ایسے انیشیٹیوز, اور اس میں ہمیشہ جو ہے وہ قرار صاحب کی سپورٹ رہی ہے. تو یہ چیز ایک یہاں پر بہت زیادہ مجھے انکریجنگ لگی. یہاں پر فیکلٹی کا جو رویہ تھا وہ بھی بہت انکریجنگ تھا, یہاں پر لوگوں نے مجھے سپورٹ کیا. ڈیفینیٹلی میں اپنی فیملی کو بیک اسلام آباد چھوڑ کے آیا ہوا تھا تو یہاں پر لوگوں نے بڑا سپورٹ کیا, بڑا اچھا ایک انوائرمنٹ یہاں پر ملا جس میں کام کرنے کا موقع ملا لوگوں کے ساتھ. یہاں پر ہم نے پھر فزکس کے پروگرام کو ریسٹرکچر بھی کیا, ایم فل کے پروگرام کو ریسٹرکچر کیا, نئے کورسز انٹروڈیوس کیے. تو یہ صرف جو ہے وہ ڈاکٹر قرار کی سپورٹ کی, جیسے کہ جو بھی ہم نے انیشیٹیوز لیے ان کو انہوں نے سپورٹ کیا.
9: بہت شکریہ آپ نے تفصیل سے بتایا. اور معزز سامعین اب ہم بڑھتے ہیں ایک وقفے کی طرف, کہیں مت جائیے گا, سنتے رہیے گا FM 92.6 UCP کی دنیا.